نانک آپ سنائے آپ پہ بلاول محل آتی جا صاحب تے سیوک سیو صاحب تے کیا کوتا ہے بہانا ایسا ایک تیرا کھیل بنیا ہے سب میں ایک سمانا ست گر پرچے ہر نام سمانا جس کرم ہو ویسو ست گر پائے ان دن لاگے سہتیانا رہا کیا کوئی تیری سیوا کرے کیا کو کرے ابھیمانا جب اپنی جوت کھینچے تو سوامی سب کوئی کرو دکھا وکھیانا آپ گر چیلا ہے آپ گھنی ندھانا جو آپ چلائے تین کوئی چال ہے جو ہر پاوے پگوانا کہت نانک تو ساچا صاحب کون جانے تیرے کاما اکنا کر میں دے وڈ آئی اک پرم پویں ابھیمانا بلاول محلا تیجا پورا پاٹ بنایا پورے ویکھو ایک سمانا اس پرپنچ میں سچے نام کی وڈیائی مت کو کرو گمانا ستگر کی جسنو مت آوے سو ستگر مائیں سمانا اے بانی جو جیو جانے تس انتر روے ہر ناما رہاو چہوں جگا کا ہن ویڑا نرم نکھانو ایک ندھانا جت سنجم تیرت اونا جگا کا کرم ہے کل میں کیرت ہر نام جگ جگ آپ کو اپنا کرم ہے سود دیکھو بید پرانا گرمک جنی پیایا ہر ہر جگ سے پورے پروانا کہت نانک سچے سو پریت لائے چوکے من ابھیمانا کہت سنت سبے سکھ پاوے مانت پاہے ندھانا بلاول محلا تیجا گرمک پریت جسنو آپے لائے تت کر بلاول گر سبت سہائے منگل ماری گاہیں آئے مل پریتم سدا سکھ پائے سونتن بلہار ہے جن ہر من وسائے ہر جن کو ملیا سکھ پائیے ہر گن گاوے سہ سبائے رہاو سدا رنگ راتے تیرے چائے ہر جیو آگ وسے من آئے آچے سوبا سد ہی پائے گرمک میلے میل ملائے گرمک راتے سرد رنگ آئے نج پر واسا ہر گن گائے رنگ چلو لے ہر رس آئے یہ رنگ کدے نہ اترے ساتھ سمائے انسر سبد مٹیا گیان اندھیرا سد گر گیان ملیا پریتم میرا جو سترا تے تن بہت نہ پھیرا نانک نام دلڑائے پورا گر میرا بلاول محلا تیجا پورے گر تے وڈیائی پائی اچنت نام وسیا من آئی ہو میں مایا سبد جلائی در فاتح گر تے شوبا پائی جگدیش سیو میں اور نہ کاجا ہم دن اند ہوئے من میرے گرمک مانگو تیرا نام نوازا رہا من کی پرتیت من سے پائی پورے گر تے سبد بجائی جیون مرن کو سمسر ویکھے بہو نہ مرے نہ جم پیکھے کر ہی میں سب کوٹ ندان ست گر دکھائے گیا ابھیمان سب ہی لاگا سہتیان ہم دن گاوے کو نام اس جگ میں وڈیائی پائی پورے گرتے نام تے آئی جہ دیکھا تہریا سمائے سدا سکھ داتا قیمت نہیں پائی پورے پاک گر پورا پایا انتر نام نبھان دکھایا گر کا سب تک میٹھا لایا نانک کرشن بجی من سم سکھ پایا راگ بلاول محلا چوتھا دھرتی جا ایک اونکار ستگر پرساد ادم مت پرو انتر جامی جو پریرے کیوں کرنا جو نٹوا تنت بجائے تنتی کیوں واجے جنت جنا جپ من رام نام رسنا مستک لکھ لکھے گر پایا ہر ہردے ہر بسنا رہاو مایا گرست پرمت ہے پرانی رکھ لے وہ جن اپنا جو پہلا دھرنا کس گرسو ہر راتو ہر سرنا کون کون کی گت نت کہی ہے ہر کی یہ پتت کرنا
ओ टोवै टोर हाथ चम चमरे हर उदरियो करो सरना। प्रभु दीन दयाल भगत पद कारण हम पापी राख कटना। हर दासन दास दास हम करियो जन नानक दास दफन्ना। बिलावल मैला चौथा। हम मूरख मुगत अज्ञान मति शरणागत पुरख अजन्मा। कर कृपा रख ले वो मेरे ठाकुर हम पाथर हीन अकर्मा। मेरे मन पज राम नाम है रामा गुरमत हर रस पाये होर त्यागो ने फल कामा। रहाओ हर जन सेवक से हर तारे हम निर्गुण राख उपमा। तुझ बिन अगर न कोई मेरे ठाकुर हर जतिय वड्डे कर्मा। नामहीन त्रिग जीव ते तिन वड दुख सम्मा। कोई फिर जोन पवाइये मंद पागी मूड अकर्मा। हर जन नाम आधार है तुर पूरब लिखे वड परमा। गुर सत गुरु नाम दृढ़ाया जन नानक सफल जनम्मा। बिलावल मैला चौथा। हमरा चित लुगत मोह बिखिया बहुत दुर्मत मैल परा। तुमरी सेवा कर न सकते हैं प्रभ हम क्यों कर मुग्ध करा। मेरे मन जप नरहर नाम नरहरा जन ऊपर कृपा कर तारी मिल सतगुरु पार करा। रहाओ हमरे पिता ठाकुर प्रभ स्वामी हर देहो मति जस करा। तुमरे संग लगे से उदरे जो संग पासत लोह तरा। साकत नर होछी मत मद्दन जिन हर हर सेव न करा। ते नर पाघीन दोचारी कोई जन्म मोए फिर मरा। जिनको तुम हर मेलो स्वामी ते नाए संतोष गुरसरा। दुर्मत मैल गई हर पजया जन नानक पार करा। बिलावल मैला चौथा। आवो संत मिलो मेरे पाई मिल हर हर कथा करो। हर हर नाम दोहे थे कल युग खेवट गुर शब्द करो। मेरे मन हर गुण हर उचरो मस्तक लिख लिखे गुण गाए मिल संगत पार करो। रहाओ काया नगर में राम रस उत्तम क्यों पाये उपदेश जन करो। सतगुर सेव सफल हर दर्शन मिल अमृत हर रस पियो। हर हर नाम अमृत हर मीठा हर संतो चाख दिखो। गुरमत हर रस मीठा लागा तिन बिसरे सब बिखरसो। राम नाम रस राम रसायन हर सेवो संत जनो। चार पदार्थ चारे पाए गुरमत नानक हर पजो। बिलावल महला चौथा। खत्री ब्राह्मण सूद वैश को जापे हर मंत्र जपैनी। गुर सतगुर पार जम कर पूजो नित सेवो दिन सब रहनी। हर जम देखो सतगुर नैनी जो इच्छो सोई फल पावो हर बोलो गुरमत बैनी। रहाओ अनिक उपाव चितवी है बहुत तेरे सा होवे जे बात होवे नी। अपना पला सब कोई बात है सो करे जे मेरा चित ना चितैनी। मन की मत त्यागो हर जन एहा बात कठैनी। हम दिन हर हर नाम से आवो गुर सतगुर की मत लेनी। मत सुमत तेरे वत स्वामी हम जंत तू पुरख जंत रहनी। जन नानक के प्रभ करते स्वामी ज्यों पावे त्यों बुलैनी। बिलावल मैला चौथा। अनद मूल से आयो पुरखोत्तम अन दिन अनद आनंदे। धर्म राय की कान चुकाई सब चूके जम के छंदे। जप मन हर हर नाम गोविंदे वड पागी गुर सतगुर पाया गुण गाए परमानंदे। राव साकत मूड माया के बदिक विच माया फिरे फिरंदे। कृष्णा जलत किर्त के बादे ज्यों केली बलद पहंदे। गुरमुख सेव लगे से उदरे वड पागी सेव करंदे। जिन हर जप्या तिन फल पाया सब टूटे माया संदे। आपे ठाकुर आपे सेवक सब आपे आप गोविंदे।
जन नानक आपे आप सब वर्तै जो राखे तिवे रहंदे। एक ओंकार सतगुरु प्रसाद राग बिलावल महला चौथा पड़ताल हर तेरवा। बोलो भैया राम नाम पतित पावनो हर संत भगत पारनो।